0: مرکزی کابینہ نے اس اہم کامیابی کو یادگار بنانے کے لیے ایک قرارداد منظور کی ہے. حکومت نے وکست بھارت جی رام جی اسکیم کے تحت قابل اجازت 375 کاموں کا نوٹیفیکیشن جاری کیا ہے، جس میں پہلے کے 266 کاموں میں 41% توسیع کی گئی ہے. وزیراعظم نریندر مودی نے موبائل مواصلات ایسوسی ایشن کے عالمی نظام کے بورڈ ارکان کے ساتھ بات چیت کی ہے. انہوں نے کہا کہ ٹیکنالوجی سب کی شمولیت والی اور لگاتار ترقی کا اعلی کار ہونی چاہیے. بھارتی ریزرو بینک آج صبح اپنی دو ماہی مالی پالیسی کا اعلان کرے گا. بھارت کے محکمہ موسمیات نے ناگالینڈ، منی پور، میزورم اور تریپورہ میں آج شدید بارش کی پیشگوئی کی ہے. اور مردوں کے کرکٹ میں پہلے ٹی ٹوینٹی بین الاقوامی میچ میں بھارت نے ویسٹ انڈیز کو 8 وکٹ سے ہرایا. اس طرح اسے 5 میچوں کی سیریز میں 1-0 سے سبقت حاصل ہو گئی ہے. اب خبریں تفصیل سے. وزیراعظم نریندر مودی نے ایک سربراہ حکومت کی حیثیت سے 25 سال مکمل کر لیے ہیں. ان کی مدت کار دو حصوں پر مشتمل ہے، جس میں 12.5 سال گجرات کے وزیر اعلی اور 12.5 سال وزیر اعظم کی حیثیت سے شامل ہیں. آج ہی کے دن 2001 میں جناب مودی نے پہلی مرتبہ گجرات کے وزیر اعلی کے طور پر حلف لیا تھا. وہ مئی 2014 میں وزیر اعظم بنے تھے. پیش ہے ایک رپورٹ.
1: مانیہ پردھان منتری جی نے نرنتر سیوا دیش کی ہے، اس کے لیے
2: اس تاریخی کامیابی کی یاد میں مرکزی کابینہ نے ایک قرارداد منظور کی، جس میں ان کے طرز حکمرانی کے سفر کو اجاگر کیا گیا. اطلاعات و نشریات کے وزیر اشونی ویشنو نے کہا کہ جناب مودی کی 25 سالہ مدت کار بھارتی جمہوریت کی مضبوطی کا ثبوت ہے. انہوں نے کہا کہ ایک عام خاندان سے تعلق رکھنے والا ایسا شخص جس نے خود کو ملک کی خدمت کے لیے وقف کر دیا اور مسلسل ملک کی خدمت کر رہا ہے، جمہوریت کی طاقت، پائیداری اور پختگی کی ایک بڑی مثال ہے. جناب ویشنو نے کہا کہ وزیر اعظم مودی نے ایسی تاریخ رقم کی ہے جو کسی بھی جمہوری ملک میں منفرد ہے. انہوں نے کہا کہ دنیا میں بہت کم ایسے ممالک ہیں جہاں عوام نے مستقل ایک ہی رہنما پر اپنے اعتماد کا اظہار کرتے ہوئے انہیں اپنی حمایت سے نوازا ہے. ان کے مطابق یہ حمایت ان کے کام کرنے کے طریقے، درست پالیسیوں اور واضح اور نیک ارادوں کی وجہ سے ہوئی. وزیر موصوف نے مرکزی کابینہ کی قرارداد کے 10 اہم نکات کو اجاگر کیا. پہلا نقطہ ترقی کے ویژن کو گجرات سے وسعت دے کر پورے ملک تک پھیلانے سے متعلق ہے. انہوں نے کہا کہ وزیر اعظم نریندر مودی نے گجرات میں اپنے پروگراموں اور پالیسیوں کے ذریعے متعدد تبدیلیاں متعارف کرائیں، جن کے باعث انہیں دنیا بھر میں اعزاز سے نوازا گیا. گجرات کے ترقیاتی ماڈل کو دنیا بھر میں تسلیم کیا گیا اور سراہا گیا، جس کے بعد اسے پورے بھارت میں نافذ کیا گیا. دلی سے کماندے پاری کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسد اللہ.
0: نائب صدر جمہوریہ سی پی رادھا کرشنن نے وزیر اعظم نریندر مودی کو حکومت کے سربراہ کے طور پر 25 سال مکمل کرنے پر مبارکباد دی ہے. ایک سوشل میڈیا پوسٹ میں جناب رادھا کرشنن نے کہا کہ ایک پردھان سیوک کے طور پر جناب مودی کے سفر سے سب کی شمولیت والی ترقی کا ویژن ایک ملک گیر مشن میں تبدیل ہو گیا ہے، جسے سب کا ساتھ، سب کا وکاس، سب کا وشواس، سب کا پریاس سے رہنمائی حاصل ہوئی ہے. انہوں نے کہا کہ ریاستوں اور مرکز کے زیر انتظام علاقوں کے اپنے دوروں میں انہوں نے بھارت کی قابل دید تبدیلی دیکھی ہے. یہ تبدیلی بہتر کنیکٹیویٹی، ڈیجیٹل ترقی، موقعوں کی توسیع اور سب کی شمولیت والی ترقی کے راستے ہوئی ہے. نائب صدر نے کہا کہ جناب مودی کی دوراندیش قیادت کی ایک بڑی کامیابی یہ ہے کہ اس کے تحت 25 کروڑ عوام کو انتہائی غربت سے نجات حاصل ہوئی ہے. انہوں نے کہا کہ یہ ایک ایسی اہم تاریخی حصولیابی ہے جسے انسانی تاریخ کبھی نہیں بھلا سکتی. جناب رادھا کرشنن نے امید ظاہر کی کہ بھگوان جناب مودی کو اچھی صحت، خوشی اور طاقت سے نوازے، جیسا کہ وہ بھارت کو سب کی شمولیت، خوشحالی اور 2047 تک وکست بھارت کی جانب سفر پر لے جانے کا سلسلہ جاری رکھے ہوئے ہیں. وزیر اعظم نریندر مودی نے آج سے اپنے عوامی زندگی کے سفر کا آغاز کیا تھا اور اس سال وہ اپنی عوامی زندگی کے 25 سال مکمل کر رہے ہیں. اس موقع پر وزیر اعظم نریندر مودی اور بی جے پی صدر نتن نبین آج وکست بھارت سنکلپ سبھا سے خطاب کریں گے. ان کے علاوہ پارٹی کے کئی سینئر لیڈر اتر پردیش کے مختلف علاقوں سے اس پروگرام میں ورچوئل وسیلے سے شرکت کریں گے. حکومت نے وکست بھارت روزگار اور آجیویکا مشن گرامین کی گارنٹی وی بی جی رام جی قانون 2025 کے تحت قابل اجازت قانون کی فہرست جاری کی ہے. इसमें देही कामों के नए फ्रेमवर्क के तहत 375 काबिल इजाजत काम बयान किए गए हैं। देही तरक्की की वजारत ने बताया कि नई फहरिस्त में पिछले फ्रेमवर्क के 266 कामों में 41% कामों की तौसी की गई है। तफसील हमारे नामा निगार से।
2: इन कामों को 4 मौजूदात के तहत दोबारा बयान किया गया है। ये मौजूदात हैं पानी की हिफाजत, इंतहाई दर्जे का देही बुनियादी ढांचा, गुजर बसर से मुतालिक बुनियादी ढांचा और शदीद मौसम से मुतालिक वाकयात और कुदरती आफात के तनाजुर में तैयारियों के लिए खसूसी काम। पानी की हिफाजत के तहत 128 काम बयान किए गए हैं, जो 4 जुमरों में सबसे ज्यादा हैं। इसमें बांधों पर नजर रखना, नालियों पर ढक्कन लगाना, जेर जमीन सोते, पानी को वापस जमीन में पहुंचाने की शॉफ्ट्स, इंजेक्शन, कुएं, दरियाओं को दोबारा ताजा करना, छोटी नदियां और नाले जिन जगहों पर पानी जमा हो गया है उनकी बहाली, निज पानी को दूसरी जगहों पर पहुंचाने वाली नहरों की तजदीद के काम शामिल हैं। अनुपम मिश्रा की रिपोर्ट के साथ खबरनामे के लिए मैं असदुल्ला।
0: वजीर आजम नरेंद्र मोदी ने खास तौर पर कहा है कि टेक्नोलॉजी सबकी शमूलियत और लगातार तरक्की का एक आलाकार होना चाहिए। जनाब मोदी ने कल सेवा तीर्थ में मोबाइल मुआसलात की एसोसिएशन के आलमी निजाम GSMA के बोर्ड अरकान से बातचीत की। ये बातचीत इंडिया मोबाइल कांग्रेस से पहली की गई, जो नई दिल्ली में आज से इस महीने की 10 तारीख तक मुनाकिद की जाएगी। जनाब मोदी ने जोर देकर कहा कि सभी को टेक्नोलॉजी की फराहमी लाजमी है, ताकि इस बात को यकीनी बनाया जा सके कि समाज का कोई भी तबका पीछे नहीं रह गया है। उन्होंने टेक्नोलॉजी और डिजिटल खिदमात को खासतौर पर आलमी जुनूब के लिए मुनासिब खर्च और काबिल रसाई बनाने की जरूरत पर जोर दिया। उन्होंने बढ़ते हुए डिजिटल फर्क को खत्म करने के लिए टेक्नोलॉजी को हर एक शख्स तक पहुंचाने की अहमियत को उजागर किया। वजीर आजम ने डिजिटल सरकारी बुनियादी ढांचे की सलाहियत को खासतौर पर तरक्की पजीर मुल्कों के लिए एक यकसर तब्दीली लाने वाली ताकत के तौर पर उजागर किया। डिजिटल और साइबर घोटालों के बढ़ते हुए चैलेंज से निपटने के लिए जनाब मोदी ने कहा कि इस मसले का हल टेक्नोलॉजी से ही निकाला जाना चाहिए। वजीर आजम ने उभरती हुई टेक्नोलॉजीज के लिए आलमी मेयारात और मुश्तरक जाब्तों की जरूरत को उजागर किया। 10वीं इंडिया मोबाइल कांग्रेस आज नई दिल्ली में यशोभूमि में शुरू होगी। इसका मौजू है हदूद के बगैर पैमाइश, जिसमें शराकत दारी के एक आलमी प्लेटफॉर्म सरमायाकारी और एक दूसरे को मालूमात बहम पहुंचाने का एक आलमी प्लेटफॉर्म फराहम करते हुए टेली मुवासलात, डिजिटल कनेक्टिविटी और तकनीकी इख्तरा के शोबों में भारत की काबिल तहसीन तरक्की। वजीर आजम नरेंद्र मोदी कल इस तकरीब का इफ्तिताह करेंगे। इस तकरीब में अगले 1 अरब डिजिटल कनेक्शन के मैदान में सरमायाकारी, कामकाज में खुदमुख्तारी और टेलीकॉम के मुस्तकबिल के बारे में CEOs की गोलमेज कॉन्फ्रेंस, भलाई के लिए मसनूई जहानत का इस्तेमाल, साइबर सिक्योरिटी से मुतालिक सरबराह मीटिंग, 6G सिंपोजियम, स्टार्टअप वर्ल्ड कप इंडिया 2026, नौजवानों को दरपेश चैलेंजों के लिए रोबोटिक्स और दीगर आलमी टेक्नोलॉजी के प्रोग्राम शामिल हैं। वजीर आजम नरेंद्र मोदी और स्विट्जरलैंड के सदर गे पामिला आज भारत मंडपम में दूसरी इंडिया यूरोपियन फ्री ट्रेड एसोसिएशन EFTA प्रोस्पेरिटी समिट 2026 में शिरकत करेंगे। यह समिट भारत EFTA तिजारती और इक्तिसादी साझेदारी से मुतालिक मुआहदे की सालगिरह के तौर पर मुनाकिद की जा रही है, जो गुज़श्ता बरस 1 अक्टूबर को नाफिज किया गया था। इस समिट में सरकार के आला अफसरान, सनती रहनुमा और भारत और 4 ममालिक से ताल्लुक रखने वाले शराकतदार शिरकत करेंगे। इस समिट का मौजू है 100 अरब अमरीकी डॉलर की सरमायाकारी से ताल्लुक मुतालिक साझेदारी का क्याम, भारत में 10 लाख मुलाजमतों की तश्कील। ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। सदर जमहूरिया द्रौपदी मुर्मू हिमाचल प्रदेश के 3 दिन के दौरे पर हैं। कल बिलासपुर पहुंचकर उन्होंने एम्स बिलासपुर के पहले जलसे तकसीम असनाद में शिरकत की और तलबा को मेडल्स और डिग्रियां अता की। अपने दौरे के दूसरे दिन आज सदर जमहूरिया अटल टनल रोहतांग का दौरा करेंगी। तफसील हमारे नामा निगार से।
3: हिमाचल प्रदेश के अपने 3 रोजा दौरे के दूसरे दिन आज सदर जमहूरिया द्रौपदी मुर्मू अटल टनल रोहतांग जाएंगी। वो इस टनल के शिमाली और जनूबी पोर्टल का दौरा करेंगी और सरहदी सड़कों की तंजीम के अफसरान से इस टनल के बारे में मालूमात हासिल करेंगी। दोपहर बाद सदर मुर्मू मनाली के मशहूर हिरिम्बा मंदिर में पूजा अर्चना भी करेंगी। मनाली अटल टनल रोहतांग और आसपास के इलाकों में सदर जमहूरिया के दौरे के पेश नजर सिक्योरिटी के वसी इंतजाम किए गए हैं। मनाली से रितेश कपूर की रिपोर्ट के साथ खबरनामे के लिए मैं असलम बेग।
0: भारतीय रिजर्व बैंक आज अपनी 2 माही माली पॉलिसी का ऐलान करेगा, जिसके बारे में